0: لیکن نه دل وارد کام ایتا نه کام ای این کل وای هم کن کام این جت کت کام ایتا نه بله ٹھیک ہے ایرا چای رات رے
1: ہائے
0: چلا این سو جی ہم ایک ڈن ڈیر مم ارم کرچا پولو مو
1: کرچا پولو
0: منتر ہم گے لا اب تو اپا سیل پانی آیا
1: ہو پڑھنا موبائل کین کم چیر مو چلا کم
0: چیر مے کے منتر ادو ہم گے نا تے بل ہوا چاج دا نائی وادو
1: ہو
0: کی ہم گے کے کم خرچے تھی چلا
1: ہم
0: ہم کم آئے تھا کم خرچے شاجر کا ارے کیا دن آگے رکھا ہم لاب تو
1: لاب تو آج کل چور نیچے اندر ہم کسان دادر بھائی بولے ویتر ان لوگ ویتر بے مانتر پالا میتا ادھر ان لوگ آج کل پالا میتا ٹنڈک تر بے اور بولے چور نی آج کل گلائٹ ٹاگ لے چور چور موبائل تھی بولے آج کل کو من من تو ویتیلا اور نا نا روٹی موئی چلا
0: تو
1: کسان دادر بھائی مت کی کم لاگتی نر ورچل میتا پتو نہ میتا
0: یہ تے نہ کی بات ہوسی ہاں من نیت لکٹ ویت ویت ویت ویت ان کما پڑ انیا تم لا پاسل پانی ائے رے
1: پڑ نہ ائے
0: ہم کے بے چڑے یہ بے کہ ہم جم مال لوگے کے ارے وگیان کیندر تی چن میر چلا انا کے چڑے میر ار پر انا لے لوگ بیل چن میر پر اسی گرام سائیک کل چن صاحب کل چن میر کسی صاحب کل چن میر پوکے میر یہ ایتے کما پتو چلا ارے کی بیرے تیم کام ہے پاتور تے بگیم لاپ تو اندورا ہے تو آئی سب تی کام کو جیتے کی رو پاؤ دیرے نی پکو مر چلا رو پاؤ دیرے کن رچا ہے رے ہم کم لاغو مو
1: کم ویتیل بل کم لاغو مو
0: اور کی ہم گنا اوپٹی انا ہم نا تو اوپٹیر مو
1: اوپٹیر
0: ہم کی انا کھاٹ پہ دوبے لاگایا
1: لاگایا
0: پیدران لوگ پیدے میرے کے مانتر لاگایا
1: انیت لاگایا انیت
0: لاگایا
1: اور ہی تے رو پاؤ دو ڈل چندرو آج کل چورنی آلائن تی لائن نو دوڑ بلے را آنا بلے کنڈک نر رہ رمو
0: ورچے
1: اپیل بلے کنڈک تا پرانو کے را دو کنڈک پانگوڑ بل باچ مو تو رچا پھر بل تا پھم چلا
0: چوری ہمیں کیا او دوران کنے کے ہم رو پاو دوران کا نا ایسا تیلا پیلا پو دیو مو
1: او دیو مو
0: تو انا آئی سا تی کے انا کے پیل بل چمو مو
1: چلا
0: منتر کے ہم وی دوران کنا پھٹ کا ہارے پڑ مو ہارے چلا ہارے کے لا پیر مو ہارے کے لگ گیا
1: لگ لگ گیا مو چور
0: لا پیر ران کن ہنا بل نا چمو ار لگ گیا ران کن ہنا بل نا چمو
1: چور نی ادی کے پوکھرا رے کے کن کم لوگ تو کان رچ تن دن گوندن توندرو توندم مے کے او کن نک کو پاپ کل مینو ڈلا پاپ کو لوگ بل وی پورا آیا
0: پورا
1: اتنی چیر مو وی دوران چلا کن پچ پچا کن لگ لگ گیا ڈلا نتا ور چلو بل کد بعد بل رچا توند آیا او پر پاپ کلین منی پوکھر کی کپوشت لا کٹر مو چلا ورچل بل
0: اتنی اب انا جو پیل چوم مو
1: پیل چوم
0: اد دیکھا کپوشت ہر کڈ مو تو بادو ار ان چھ گٹ کے اوبال گو ہتلی اوبال پولایا
1: پولایا
0: کے الی پٹل پیر بل اوبو تم اندر ام ڈاکوڈی اور رچت پاٹل مندا او ان دادر وے ڈاکڈ ایر پچیا
1: الی پک پام
0: الی تے بے
2: ایک مضبوط گھر بالکل اس پتا کی طرح ہوتا ہے جو ہر موسم سہ کر بھی گھر کی نیو کو کبھی ہلنے نہیں دیتا۔
3: آپ کے گھر کے لیے بھروسے کا دوسرا نام چیٹینارڈ سیمنٹ کا میکس کریٹ سیمنٹ، 64 سالوں کی بنیاد کے ساتھ چیٹینارڈ سیمنٹ، دی پرفیکٹ کنکریٹ چوائس۔
4: جی ایس ٹی سے جڑی نئی خبر نے عام لوگوں اور نویشکوں دونوں کو راحت دی ہے۔ سب سے بڑی راحت کھانے پینے کے سامان پر دی گئی ہے۔ بریڈ، روٹی اور چھینا پنیر پر اب کوئی جی ایس ٹی نہیں لگے گا۔ اس کے علاوہ 33 ضروری دوائیوں کے دام کم کر دیے گئے ہیں، جس سے علاج کا خرچ بھی گھٹے گا۔ لائف انشورنس پر بھی پوری طرح جی ایس ٹی چھوٹ دی گئی ہے، جس سے پالیسی خریدنا اب اور سستا ہو جائے گا۔ چھوٹی کاروں اور 350 cc تک کی بائیک پر جی ایس ٹی 28% سے گھٹا کر 18% کر دیا گیا ہے۔ اس کا مطلب ہے کہ گاڑی یا بائیک خریدنے کا سپنا اب پہلے سے سستا ہو سکتا ہے۔
2: ایک مضبوط گھر بالکل اس پتا کی طرح ہوتا ہے جو ہر موسم سہ کر بھی گھر کی نیو کو کبھی ہلنے نہیں دیتا۔
3: آپ کے گھر کے لیے بھروسے کا دوسرا نام چیٹینارڈ سیمنٹ کا میکس کریٹ سیمنٹ، 64 سالوں کی بنیاد کے ساتھ چیٹینارڈ سیمنٹ، دی پرفیکٹ کنکریٹ چوائس۔
5: جی ایس ٹی کاؤنسل بدھوار نیٹن گھوشنا کی تکی سرکار سیمنٹ تپورو جی ایس ٹی مولا 28% तुन कम कीस इंजे 18% की सिकता टैक्स तगा कमी कित्ता आवासीय आड़ व्यवसायिक प्रोजेक्ट तगा लागत दबाव कम आयना उम्मीद मिंदे ई लेकिन संगमरमर इंदना और ट्रेवकिन ट्रेवटीन ब्लॉक इतके ओंडलेकटा बंडकल तगवेन टैक्स दर 12% से गटे मास 5% की सित्तोड़ ग्रेनाइट ब्लॉक तगवेन मुन्ने 12% मत्ता आदिंजे 5% जीएसटी लगे माता इदेन संगेन उसका चुन्नामता ईटा और बंडकल तीन जोड़ाई कियान बूता तेवेन मोला 12% से कम मास 5% की सित्तोड़
0: নেদিলবাড়েন কামে পাতম আমি আমাকে কর্রুর না লেগে বকরেল মেয়েল পরে স্কুল ছিল আম আনা বেলা আগের লাভ পাতম
1: পাতম আপনি মিনুল বেলে
0: মিনুল বেলে
1: আনা বেল মিনুল ইনপটি না চায় কাটি বেনডলে সময় সময় তি বেরে বেরে তি আউগলা তিনদান ওন্ডান চিয়ডলে আঞ্জত
0: চুড়ি এবে কে ছিল
1: ও
0: কর্রার বকড়াই না আমি কর্রার ছুরছেক বেল লাগমো
1: লাগমো
0: আর ছেগা বেরড বেল লাগমো
1: ও
0: না লিখে ভেন্দি দুইটা লুক বেল কর বেল লাগম বকড়া বেল
1: বকড়া বেল লাগমো
0: আর কি চেরু আর কি জেত্রা আর কি বাজার আর কি মান্ডে আই
1: ছিলা
0: আনকো লাগমো ইছি তো ইদ ইভিন বেল আম পরে জামা কো পরে পারা
1: ছিলা পরে পারা
0: মন্ত্রী বে লোক কো বেনম মন্ত্রী ইভিন পরে তান লোক চিল্লার
1: চিল্লা
0: আর মন্ত্র তিন দান লোক পর কো বেন মম
1: কো বের মম
0: তিন দান লোক কো বে আগের মম তো ইদ কি আম ইনা বেল আমে কি ইতনি
6: खाद्यान्न संकट के गहराने की आशंका ने दुनिया भर के देशों की चिंता को बढ़ा दिया है। बढ़ती आबादी का बोझ, निरंतर बदलते मौसम और खेती किसानी में बढ़ती लागत के बीच फायदे की खेती के विकल्प पर मिलेट की खेती अपनी जगह बना रही है। श्री अन्न यानी मिलेट्स की खेती कोई नई नहीं है। आजादी के एक दशक बाद तक देश की बड़ी आबादी मिलेट खाद्यान्न पर ही निर्भर थी, लेकिन हरित क्रांति की आंधी से गेहूं और चावल के उत्पादन ने सारे रिकॉर्ड तोड़ दिए, लेकिन मिलेट का रकबा धीरे धीरे कम होता चला गया। बीते एक दशक से एक बार फिर मिलेट ने खेतों को हरा भरा किया है।
7: हम पहले क्या है, देसी बाजरे की खेती करते थे, उसमें हमारे को 100 से 110 दिन का फसल में तैयार होने में टाइम लगता था। फिर हमने अभी 6-7 साल से हाइब्रिड बाजरे की खेती करना शुरू किया, उसमें क्या है हमारे को 75 से 80 दिन का समय लगता है और अच्छी उपज तैयार होती है और इसकी मार्केट में वैल्यू भी बढ़िया मिलती है, इसलिए हमने इसका खेती का रकबा ज्यादा बढ़ा दिया।
6: कम मेहनत और लंबे समय तक खराब न होने की खासियत श्री अन्न की फसलों के दायरे को अब और बढ़ा रही है। इसके अलावा पूरी दुनिया में एक बड़ी आबादी के खान पान की शैली में भी बदलाव आया है और मिलेट ने थाली में अपनी ज्यादा जगह बनाई है, जिसकी एक बड़ी वजह मिलेट की पोषक गुणवत्ता को भी माना जा रहा है। मिलेट की मांग बढ़ाने के लिए अब माननीय प्रधानमंत्री जी की पहल पर संयुक्त राष्ट्र ने 2023 को इंटरनेशनल ईयर ऑफ मिलेट्स मनाने का फैसला किया है। पूरी दुनिया में मिलेट को भारत और अफ्रीका की फसल कहा जाता है, क्योंकि इन दोनों ही जगहों में प्राचीन काल से ही मिलेट की खेती हो रही है। अकेले भारत में 10 तरह के श्री अन्न का उत्पादन होता है, जिसमें ज्वार, बाजरा, रागी यानी मंडुआ, रामदाना, कुट्टू, कंगनी,
8: कोदो,
6: सावा, कुटकी, चीना यानी प्रोसो आदि शामिल हैं। चावल, गेहूं और मक्के के बाद मिलेट में बाजरा और ज्वार भारत में सबसे महत्वपूर्ण फसलों में शामिल हैं। यही वजह है कि भारत मिलेट का एक प्रमुख उत्पादक है। खास बात यह है कि भारत की हिस्सेदारी एशिया के उत्पादन में 80% और वैश्विक उत्पादन में 20% की है। फिलहाल भारत में मिलेट की औसत उपज 1268 किलो प्रति हेक्टेयर है, जो वैश्विक औसत उपज 1211 किलो प्रति हेक्टेयर से अधिक है।
8: मिलेट्स जैसे रागी, ज्वार, बाजरा, कोड़ो, जोंगोरा, बारी, कोटकी, इन जैसे अनाज की पैदावार बढ़े, लोग अपने भोजन में इन्हें शामिल करें, इस और प्रयास बढ़ाए जा रहे हैं। मैं आज एफएओ को विशेष धन्यवाद देता हूं कि उसने वर्ष 2023 को इंटरनेशनल ईयर ऑफ मिलेट्स घोषित करके भारत के प्रस्ताव को पूरा समर्थन दिया है।
6: हमारे देश में उगाई जाने वाली प्रमुख श्री अन्न फसलें और उनके उत्पादन की हिस्सेदारी प्रतिशत को देखें तो पर्ल मिलेट यानी बाजरे की हिस्सेदारी 61% है, ज्वार की हिस्सेदारी 27% और फिंगर मिलेट यानी रागी की हिस्सेदारी 10% है। भारत का राजस्थान प्रदेश मिलेट उत्पादन में सबसे आगे है। राजस्थान के बाद महाराष्ट्र, कर्नाटक, उत्तर प्रदेश और मध्य प्रदेश का नंबर आता है। बाजरा के उत्पादन में भी राजस्थान सबसे पहले नंबर पर है, वहीं ज्वार के उत्पादन में महाराष्ट्र सबसे आगे है। देश के कुछ राज्य जैसे कर्नाटक, तमिलनाडु, उत्तराखंड और महाराष्ट्र में फिंगर मिलेट यानी रागी का उत्पादन होता है। स्मॉल मिलेट के उत्पादन में मध्य प्रदेश अग्रणी है। मध्य प्रदेश के बाद उत्तराखंड, महाराष्ट्र और तमिलनाडु का नंबर आता है। साल 2023 को इंटरनेशनल ईयर ऑफ मिलेट घोषित किए जाने के बाद मिलेट्स को लोगों के बीच लोकप्रिय बनाने के लिए कई तरह के कार्यक्रमों की योजना बनाई जा रही है, ताकि मिलेट्स का न सिर्फ उत्पादन बढ़े बल्कि वैश्विक खपत और निर्यात में भी बढ़ोतरी हो। मिलेट के उत्पादों की ब्रांडिंग पर भी विशेष जोर दिया जा रहा है और रणनीति पर केंद्रित कार्यक्रम किए जाएंगे। एक रिपोर्ट के मुताबिक फिलहाल 500 से अधिक स्टार्टअप बाजार मूल्य श्रृंखला में काम कर रहे हैं। वहीं इंडियन इंस्टीट्यूट ऑफ मिलेट्स रिसर्च ने 250 स्टार्टअप्स को साथ लिया है। यही नहीं, 66 से अधिक स्टार्टअप्स को 6.2 करोड़ रुपए से अधिक दिए गए हैं, जबकि लगभग 25 स्टार्टअप्स को आगे फाइनेंस के लिए मंजूरी प्रदान की गई है।
9: Initially incubated at IIMR had taken great technology from them, and then we started selling millet chickies initially in the schools and then in the kirana stores. So we right now sell about roughly 20 lakh millet chickies per day.
6: Shri Anna ke prati sarkar aur logo ke beech ye jagrukta ek lamba safar tay karne wali hai. Zahir hai, aane wale waqt mein harit kranti ki tarah hi is desh aur duniya mein millet kranti ka aagaaz tay hai.
10: किसान वाणी कार्यक्रम सुन तो सपाय किसान भाई बहन मन के जुहार। तो किसान भाई बहन मन, आमी तो मैमोर खेती किसानी बोलबे आमचो कमानी जोन होय से जोन बूता होय से खेती किसानी, और खेती किसानी बोलन मसन होय से कि कैक बरन बरन चो फसल मन बोल होय से फसल संग संगे और आम के कई विचार करुन बाती खिनिक उपरहा आमदनी मिर तो काम कर लो ने आमचो काज बोला अच्छा है, और जोन निक कर सोच जाली मन का असन लोग के दकुन बाती बोले सीख सकोत और आप लोग आमदनी बड़क ले सकोत असनी ची आज आमचो लगे अमरला सोत गोडो किसान दादा बोलो भी धान फसल संगे संगे पशुपालन बल कर सो तारे मंचो बिक्री भांजरी अरे मंचो पशुपालन केवल मुर होले सब गोड बात क्या जी सरसरा ले जानवा। तो दादा तू के सब ले आगे
11: जुहार ना भाई।
10: तू जो नाव और गांव चुनाव के आगे सांगों देश
11: गांव चुनाव गरम गड़िया पारा डे गांव बबलू।
10: अच्छा, और तू जो नाव
11: मचनाव आय तू राम है।
10: अच्छा अच्छा, तो आय तू दादा ये सांगना जसन तु तो जान सीत की गांव पारन माई मुर काम बूता बोलो वे खेती किसानी है नहीं। तो खेती किसानी संगे संगे एबे जसन बल्लीस ते तो काय काम करसी जल ना
11: एबे बेड़ा से हम के
10: हाँ हाँ
11: बेड़ा कमानी करूँ।
10: अच्छा,
11: हाँ उन संग संगे चेरी बोकड़ी आसत मेंढी मन आसत चेरी हाँ। मन आसत।
10: अच्छा अच्छा,
11: बेड़ा बाट ले लन चेरी मेंढी ने वहाँ हम दुई भाई चार भाई आसू
10: हाँ।
11: मतलब एब दुई भाई गोटक भाई है टेलर।
10: अच्छा,
11: गोटक भाई है मिस्त्री है सनी
10: बिल्डिंग घर बनाते हो
11: घर बनाते हाँ, हाँ। उन काम ने जावा तुन मन छरा लागू नु आत।
10: अच्छा,
11: तो हम दुई भाई मंजिला और मैं बड़े आए
10: हाँ, हाँ।
11: तो दुई जान चो उन चोपिला जिला असत मैं चोपिला जिला नहीं
10: अच्छा अच्छा
11: तो उन चोपिला जिला